0: आपका अपना रेडियो रेडियो में 88.4 नेट पर।
1: आवाज दे दस दस दजरों नो आवाज
2: गुरगुरे तोर तोर द हुंडे ओ सर द मखे
1: रेडियो अमन नेटवर्क वन रंग अमन अमन
3: کجوان در تبی خواندخ کاری او ستڑی برزمو تیر کڑی وی نخفکی گئی ما زکر چی انجینیر محسود در تربڑی در خندا در ٹوکو او سندر نڈک او خواندوار پروگرام ہر ہفتے پشپا لسو بجونا تر دھول لسو بجو پورے پروگرام موج مستی جوان رنگ امن